योग शब्दं ज्ञान शब्दं वेद शब्दं ब्राह्मण क्षत्रिय शब्दं सूर शब्दं सूदर शब्दं प्राकृता सर्व शब्दं एक शब्दं जेको जाना पै